0: باكستان كإرهاب إن بموجب قانون منع الأنشطة غير المشروعة، وذلك لارتباطهم بتنظيمات مثل جيش محمد ولشكر طيبة وغيرهما من المنظمات. من جانبها أكدت الوزارة التزام الحكومة بتفكيك كافة الخلايا الإرهابية لحماية البلاد ومواطنيها. أصدرت الحكومة الهندية إشعارا إلى منصة تيليغرام على خلفية تقارير واسعة النطاق حول القرصنة، وذكرت مصادر رسمية أن الحكومة وجهت المنصة لاتخاذ تدابير فورية ضد الأفلام المقرصنة والمحتوى الذي يبث عبر منصات البث المباشر عبر الإنترنت، مطالبة إياها بتقديم تقرير حول الإجراءات المتخذة في غضون 15 يوما. وتهدف هذه الخطوة إلى حماية اقتصاد المبدعين في الهند وصناعة السينما وجهات البث ومنصات البث المباشر والمنتجين والمؤذعين. دخلت اتفاقية الاستثمار الثنائية بين الهند وإسرائيل حيز التنفيذ اليوم، والتي كانت قد وقعت في نيودلهي في شهر سبتمبر من العام الماضي. من جهتها صرحت وزارة المالية الهندية بأن هذه الاتفاقية تمثل خطوة باردة نحو تعزيز العلاقات الاقتصادية الثنائية وضمان مناخ استثماري آمن ومستقر يمكن التنبؤ بمساره. أفادت تقارير صادرة عن وسائل إعلام محلية ومنظمات حقوقية باختفاء 3 شبان من البلوش عقب عمليات منفصلة نفذت ليلا في مقاطعة بلوشستان الباكستانية، حيث تزعم العائلات أن عناصر أمنية احتجزت الشبان واقتادتهم إلى أماكن مجهولة دون تقديم أي مبرر قانوني. وفي بطولة كأس العالم لكرة القدم انطلقت اليوم منافسات الدور 16 مع فوز المنتخب المغربي على نظيره الكندي في مدينة هوستن بولاية تكساس الليلة هذا. وفي مباراة أخرى ضمن الدور 16 ضمن الدور 16 يواجه منتخب باراغواي نظيره الفرنسي في مدينة فيلادلفيا، ومن المقرر أن تنطلق المباراة في الساعة 2:30 بعد منتصف الليل. أيها السادة، قدمنا لحضراتكم موجز الأنباء المسائية، وبهذا نختتم برامجنا المسائية مع عمل لقائكم في برامجنا الصباحية.
1: نمسكار، آكاشواني سماچار کے ساتھ میں کرن شرما. प्रधानमंत्री नरेंद्र मोदी ने कहा कि भारत डिजाइन इन इंडिया और मेक इन इंडिया के मंत्र को लेकर आगे बढ़ रहा है. गुजरात के सानंद में देश के तीसरे सेमीकंडक्टर प्लांट में चिप पैकेजिंग के वाणिज्यिक उत्पादन का शुभारंभ करते हुए श्री मोदी ने ये बात कही. उन्होंने कहा कि सानंद संयंत्र में प्रत्येक वर्ष 20 करोड़ चिप तैयार होगी. श्री मोदी ने कहा कि ये विकास भारत की इलेक्ट्रॉनिक्स क्रांति का अगला कदम है, जिसने देश को दुनिया का दूसरा सबसे बड़ा मोबाइल फोन निर्माता बना दिया है. प्रधानमंत्री ने कहा कि भारत ने पश्चिम एशिया संकट का सफलतापूर्वक सामना किया.
2: भारत ने हर स्तर पर सही फैसले लिए, संकट का समय रहते सटीक आकलन किया, प्रभावी रणनीति बनाई, भारत के संसाधनों का संतुलित प्रयोग किया, भारत की डिप्लोमेटिक पावर का सकारात्मक इस्तेमाल किया, और तब जाकर भारत संकट से उबर पाया है.
1: इस अवसर पर इलेक्ट्रॉनिकी और सूचना प्रौद्योगिकी मंत्री अश्विनी वैष्णव ने कहा कि इस वर्ष के अंत तक भारत में 5 सेमीकंडक्टर संयंत्र चालू हो जाएंगे. उन्होंने कहा कि ये संयंत्र केवल 27 महीने में तैयार हो गया. इससे पहले राजस्थान के पचपदरा में प्रधानमंत्री ने 1,05,000 करोड़ रुपए से अधिक की विकास परियोजनाओं का लोकार्पण और शिलान्यास किया. प्रधानमंत्री ने जोधपुर हवाई अड्डे के नए टर्मिनल भवन का उद्घाटन किया. श्री मोदी ने जयपुर मेट्रो के दूसरे चरण की आधारशिला भी रखी. उन्होंने पचपदरा में देश के सबसे आधुनिक ग्रीनफील्ड रिफाइनरी सह पेट्रो केमिकल राष्ट्र को समर्पित किया. ग्रीनफील्ड रिफाइनरी तेल, गैस या खनिजों के लिए एक औद्योगिक प्रसंस्करण संयंत्र है. इसे अविकसित स्वच्छ भूमि पर बिल्कुल नए सिरे से बनाया जाता है. श्री मोदी ने राजस्थान सरकार के विभिन्न विभागों में लगभग 54,000 नवनियुक्त युवाओं को नियुक्ति पत्र भी दिए. गृह मंत्री अमित शाह ने नई सीजी सेमी